0: اور پشمی حصوں میں لو کا ریڈ الرٹ. پیٹرول ڈیزل پھر ہوا مہنگا, قیمتوں میں 90 پیسے پرتی لیٹر کی بڑھوتری. خطرناک اور لاعلاج بیماری والے کتوں کو لگے گا موت کا انجیکشن. سروچچ نیالے نے لاوارس کتوں کو آشرے استھلوں میں رکھنے کے آدیش کو واپس لینے سے کیا انکار. اور جیشٹھ ماہ کے تیسرے بڑے منگل پر پردیش بھر کے ہنومان مندروں میں امڑے شردھالو. ہنومان چالیسا اور سندر کانڈ کے پاٹھ کے ساتھ ہو رہا ہے بھنڈاروں کا آیوجن. اسی کے ساتھ پرادیشک سماچاروں کا یہ بلٹن سماپت ہوا. اگلا بلٹن رات 8 بجے ایف ایم پر پرسارت کیا جائے گا. نمسکار.
1: पंडित जवाहरलाल नेहरू का कथन है, लोग हमारे बारे में क्या सोचते हैं इससे ज्यादा ये महत्वपूर्ण है कि हम क्या हैं. गुरुदेव रविंद्रनाथ टैगोर का विचार है, समुद्र को किनारे खड़े रहकर उसे देखते रहने भर से तुम समुद्र के पार नहीं जा सकते. एपीजे अब्दुल कलाम का कथन है, लक्ष्य के प्रति एकाग्र समर्पण लक्ष्य को पाने का एकमात्र साधन है.
2: एफएम बैंड के 103 मेगाहर्ट्ज पर यह आकाशवाणी का झांसी केंद्र है. आइए सुनते हैं बुंदेली लोकगीतों का कार्यक्रम खुशबू माटी की. आज के कलाकार हैं मुन्ना मासूम और उनके संगी साथी.